گیم چینجر میں آپ کا استقبال ہے. میں ہوں آپ کا میزبان محمد امین. گیم چینجر شو میں ہم سپورٹنگ ہسٹری کے مختلف ان لمحوں کو انالائز کرتے ہیں جو صرف میچ کا رزلٹ نہیں بدلتے بلکہ کبھی کبھی پوری گیم کی سوچ، بحث اور نیریٹو کو بدل دیتے ہیں. کبھی ایک ڈیسیشن، کبھی ایک گول، کبھی ایک کنٹروورسی اور کبھی صرف ایک پل. ایسا ہی ایک پل 2026 فیفا ورلڈ کپ کے فائنل میں آیا تھا. ایک ایسا پل جو فٹ بال کی تاریخ میں ہمیشہ کے لیے رجسٹر ہو گیا. لیکن آج کی کہانی صرف اس ہیڈ بٹ کی نہیں، آج ہم دیکھیں گے کہ اس ایک کانٹروورشل پل کے بعد زیندین زیدان کی لیگسی نے کس طرف سفر طے کیا. ایک فٹ بال جینیس سے ایک کانٹروورشل فگر تک، پھر ریال مدرید کے سکسیسفل کوچ تک، اور اب فرانس نیشنل ٹیم کے ہیڈ کوچ تک. لیکن اس سے پہلے اسپورٹس ہیڈ لائنز. قطر کی ویمنز والی بال ٹیم نے عمان میں تیسری ویسٹ ایشین والی بال چیمپئن شپ میں چوتھی پوزیشن حاصل کی. فائنل میں قطر کی ٹیم کو لبنان کے ہاتھوں 3-0 سے شکست ملی. دوہا 2026 ورلڈ شوٹنگ چیمپئن شپ کی میزبانی کرے گا جو 1 سے 14 نومبر تک لوسیل شوٹنگ کمپلیکس میں منعقد ہوگی. انڈیا نے بنگلہ دیش کو 3-0 سے ہرا کر ایف سی انڈر 20 فٹ بال ٹورنامنٹ کے لیے کوالیفائی کر لیا جو اگلے سال چین میں ہوگا. تو یہ تھے اسپورٹس ہائی لائٹس. اب ہم چلتے ہیں، بات کرتے ہیں آج کے گیم چینجر شو کا سب سے امپورٹنٹ کیریکٹر زیندین زیدان کے بارے میں. جیسے میں نے کہا کہ زیندین زیدان آپ فرانس کے نیشنل ٹیم کے کوچ ہیں، اور یہ کہانی جو آج ہم بتانے جا رہے ہیں شاید اس ہیڈ بٹ جو 2006 ورلڈ کپ فائنل میں ہوا تھا اس سے بھی زیادہ انٹرسٹنگ ہے. تو چلیے شروع کرتے ہیں آج کا گیم چینجر. آپ کو پتا ہے کون ہے، وہ ہے زیندین زیدان، ون آف دا مارولس مڈ فیلڈر، ون آف دا مارولس کیریکٹر آن دا فیلڈ فار فرانس. اور انہوں نے کئی مختلف ٹاپ کلبز میں بھی اپنا جو ٹیلنٹ ہے اس کو بھی دکھا کر لوگوں کا دل جیتا. اینڈ آج بھی زیندین زیدان ایک ماڈرن ایرا کے اگر کسی فٹ بالر کے بارے میں بات کریں تو زیندین زیدان واز اے ماسٹر کلاس. ہی واز این ایفیکٹیو مڈ فیلڈر، اٹیکنگ مڈ فیلڈر. ٹیم کو لیڈ کیا، فرانس کو ورلڈ کپ جتوایا 1998 ورلڈ کپ میں، اینڈ 2000 یعنی سن 2000 میں یورو چیمپئنز بھی بنے. تو زیندین زیدان ایک مور دین لارجر دین اے لائف فگر ہیں ان ناٹ اونلی ان فرانس بلکہ پوری یورپ میں، پوری دنیا میں. ہی از اے کائنڈ آف کیریکٹر دیٹ ینگ جنریشنز کین لک اپ ٹو. گیم چینجر سیزن 2. 9 جولائی 2006 برلن، فیفا ورلڈ کپ فائنل، فرانس ورسز اٹلی. ایک طرف زیدان، دوسری طرف مارکو ماتیرازی. اور میچ کے 110th منٹ میں فٹ بال کی دنیا نے وہ سین دیکھا جو آج بھی لوگوں کو یاد ہے. زیدان نے ماتیرازی کے سینے میں ہیڈ بٹ کیا اور ریفری نے فوراً ریڈ کارڈ. فرانس کا کپتان فائنل سے باہر، اور کچھ ہی دیر بعد فرانس پینلٹیز میں اٹلی سے ہار گیا. لیکن سوال یہ ہے، آخر اس ایک پل نے فٹ بال کو اتنا ہلا کیوں دیا؟ دیٹ از اے کوسچن. اور دوسرا سوال، کیا زیدان کی لیگسی اس ہیڈ بٹ کی وجہ سے خراب ہوئی، یا پھر اس کانٹروورشل مومنٹ کے باوجود زیدان نے بعد میں اپنی لیگسی کو دوبارہ ڈیفائن کر دیا؟ آج اس پروگرام میں ہم اسی سفر کو سمجھنے کی کوشش کریں گے. دا اسٹیج 2006 ورلڈ کپ فائنل اور فٹ بال کی تاریخ کے سب سے بڑے میچز میں سے ایک تھا. برلن کے اولمپیا اسٹیڈیوم میں فرانس اور اٹلی آمنے سامنے تھے. فرانس کے کپتان تھے زیندین زیدان، اور یہ ان کے انٹرنیشنل کیریئر کا آخری میچ تھا. آخری میچ. 34 سال کی عمر میں زیدان پہلے ہی اناؤنس کر چکے تھے کہ ورلڈ کپ کے بعد وہ انٹرنیشنل فٹ بال کو الوداع کہہ دیں گے. یعنی برلن کا یہ میچ ان کے کیریئر کا فیئر ویل تھا، اور شروعات بھی بالکل فلمی. جی ہاں دوستو، فرانس کو پینلٹی ملی، زیدان نے اسپاٹ سے شاٹ لیا، بال کراس بار کو ٹچ کرتی ہوئی گول میں گئی، فرانس ٹک دا لیڈ. لیکن اٹالی نے مارکو ماتیرازی کے ہیڈر سے برابر کر دی اسکور کو. اسکور واز 1-1. 90 منٹ کے بعد بھی اسکور وہی. ایکسٹرا ٹائم شروع ہوا، پریشر بڑھتا گیا، اور پھر آیا وہ مومنٹ 110th منٹ. زیدان اور ماتیرازی ایک دوسرے کے قریب تھے، کچھ الفاظ کا تبادلہ ہوا. زیدان پہلے آگے بڑھے، پھر اچانک رکے، پلٹے اور ہیڈ بٹ. ماتیرازی زمین پر گر گئے. ریفری نے زیدان کو ریڈ کارڈ دکھا دیا. فرانس نے اپنا کپتان کھو دیا.
और दुनिया ने फुटबॉल हिस्ट्री की सबसे आइकॉनिक तस्वीरों में से एक देखी। जिदान अपना सर झुकाए हुए मैदान से बाहर जा रहे थे। वर्ल्ड कप ट्रॉफी उनके बिल्कुल करीब थी, लेकिन वो ट्रॉफी उनकी नहीं थी। क्या कहा था मटराजी ने? यही वो सवाल है जो 20 साल के करीब वक्त गुजरने के बाद भी लोगों को क्यूरियस करता है। मटराजी ने ऐसा क्या कहा था? क्या उन्होंने जिदान की फैमिली को टारगेट किया? क्या बात उनकी माँ के हवाले से थी या उनकी बहन के हवाले से? सच ये है कि एग्जैक्ट लव्स आज भी कम्प्लीटली एस्टैब्लिश नहीं है। इंसिडेंट के बाद लिप रीडिंग एक्सपर्ट्स ने भी अपनी अपनी थ्योरीज जो है वो पेश की। मटराजी ने भी बाद में कहा कि उन्होंने जिदान की माँ को इंसल्ट नहीं किया था, लेकिन जो भी कहा गया था उसका इम्पैक्ट जिदान पर जरूर हुआ। एक नॉर्मली कंपोज्ड और कंट्रोल्ड खिलाड़ी ने अपना टेम्पर लूज कर दिया, जिसको हम कहते हैं संयम। कंट्रोल्ड, आपका जो खामोशी है उसको आपने खो दिया, और जिदान ने वही किया उस दिन, और सब ताज्जुब रह गए। जिदान, हाउ कैन इट बी पॉसिबल? और ये फुटबॉल की दुनिया के लिए एक एक्स्ट्राऑर्डिनरी साइट थी। क्यों? क्योंकि जिदान वो प्लेयर थे जिन्हें एलिगेंस, कंट्रोल और कंपोजर के लिए जाना जाता था। उनका फुटबॉल भी उनकी पर्सनालिटी जैसा ही था, काम, एलिगेंट, इंटेलिजेंट, कंट्रोल्ड। लेकिन उस रात बर्लिन में कंट्रोल खत्म हो गया था। एक रेड कार्ड और बहुत बड़ा असर। जिदान के रेड कार्ड का डायरेक्ट इफेक्ट मैच पर पड़ा। फ्रांस ने अपना कप्तान और क्रिएटिव लीडर खो दिया। जिदान सिर्फ टीम के कप्तान नहीं थे, वो फ्रांस के मिडफील्ड का इमोशनल और क्रिएटिव सेंटर थे। उनकी एब्सेंस में फ्रांस का अटैकिंग स्ट्रक्चर बहुत कमजोर हो गया था। मैच पेनल्टीज तक गया और शूटआउट में इटली ने फ्रांस को 3-5 गोल से शिकस्त दी और इटली वर्ल्ड चैंपियन बन गई। फ्रांस रनर अप और जिदान वो वर्ल्ड कप फाइनल के एंड पर पिच पर मौजूद नहीं थे बिकॉज रेड कार्ड। एक अजीब कॉन्ट्रडिक्शन था जो लोगों को समझ नहीं आ रहा था। समझ तो आ रहा था बट एक्सेप्टेबल नहीं लग रहा था कि जिदान वॉज नॉट देयर, वो मौजूद ही नहीं थे। बिकॉज रेड कार्ड का मतलब होता है कि आप ग्राउंड से बिल्कुल बाहर हो जाते हैं। एक तरफ वो खिलाड़ी जिन्होंने फ्रांस को फाइनल तक पहुंचाने में एनॉर्मस रोल प्ले किया, दूसरी तरफ वो कप्तान जिन्होंने फाइनल के सबसे क्रूशियल मोमेंट्स में अपनी टीम को अकेला छोड़ दिया। इसीलिए जिदान का हेडबट सिर्फ एक डिसिप्लिनरी इंसिडेंट नहीं था, ये लीडरशिप पर डिबेट बन गया कि क्या कप्तान को हर सिचुएशन में अपने इमोशंस कंट्रोल करने चाहिए? क्या प्रोवोकेशन वायलेंस को जस्टिफाई कर सकती है? क्या एक खिलाड़ी अपनी पर्सनल डिग्निटी डिफेंड करते हुए टीम को रिस्क में डाल सकता है? और सबसे अहम बात, क्या एक ग्रेट खिलाड़ी का एक बैड मोमेंट उनकी पूरी लीगेसी को डिफाइन कर सकता है? आखिरकार सब लोग ये पूछते हैं, क्या जिदान हीरो था या विलेन? उस मैच की बात कर रहा हूं मैं, 2006 वर्ल्ड कप फाइनल अगेंस्ट इटली। फ्रांस में देखा जाए, उनके मुल्क में रिएक्शन डिवाइडेड था। कुछ लोगों ने कहा जिदान ने गलत किया, उन्होंने अपनी टीम को डैमेज किया। वर्ल्ड कप फाइनल में कप्तान के लिए ये अनएक्सेप्टेबल था, लेकिन दूसरे लोगों ने कहा जिदान को प्रोवोक किया गया था। उन्होंने जो किया वो गलत जरूर था, लेकिन उनके अगेंस्ट की गई वर्बल प्रोवोकेशन को भी इग्नोर नहीं किया जा सकता। यहाँ से जिदान की इमेज और भी इंटरेस्टिंग हो गई। वो सिर्फ फुटबॉल जीनियस नहीं रहे, वो एक फ्लॉड जीनियस बन गए। एज अ जीनियस जो एक्स्ट्रॉर्डिनरी भी था और इंसान भी। इंसान है तो यू नो वी कैन नॉट बी वेरी परफेक्ट, वी कैन ट्राई टू बी परफेक्ट। जिदान एक खामोश, एक इंसान, एक वो उस तरह का इंसान, कंपोज्ड, जैसे मैंने बताया, बहुत ही यू नो संयम रखने वाला जो इंसान, पर्सनैलिटी, वो उस दिन उस रात को बर्लिन के उस स्टेडियम में अपना जो काबू, अपने ऊपर जो काबू रहता है ना, वो काबू बेकाबू हो गया और वो गुस्से में आकर मटराजी को हेडबट कर दिया। तो एक फ्लॉड जीनियस, जीनियस तो थे, लेकिन उस इंसिडेंट के बाद लोगों ने कहा था कि ये फ्लॉड जीनियस है, गलती तो हुई है। अब कल्चरल फेनोमेनन की बात करूं तो हेडबट के बाद जिदान का नाम फुटबॉल से बाहर भी चला गया।
सॉन्ग्स बने,